0: टेंशन शैम्पू एंड नो टेंशन हेयर ऑयल अगर सूख विस्तानी उर्जी की विस्तानी गंड नदी या विस्तान नरम नदी मुलायम नदी या चिकमदा अक्सर जम गफेंदी सहारा विस्तान चुकमदा किस्मंच कवि नो आगे चिकमदा के नडीर जात विस्तान उर्जी की विस्तान चुकमदा के नागर कंगे की हक हुई नो आगर टोलो दे परा दगा जम पैगाम दे दी चाह जम गफेंदी ची विस्तान उर्जी की या जम गरुणा विस्तान उर्जी की या पे किस्म में दे खरक ती पके नो आगर टोलो दे परा दगा जम पैगाम दे चिता सुजाना नो टेंशन शैम्पू नो टेंशन हेयर ऑयल रवाख ले इंशाल्लाह अल्लाह ताला फजल करम सरा कम तास विस्तान दी अब दिस گن ہوں شی نرم ہوں شی ملائم ہوں شی اور بے بدر تخلق فائز شی دادی مختان تا کر کڑی کسی دی کڑی دی تو بالکل پو مارکیٹ کی ملاوی گی نو ٹینشن شیمپو نو ٹینشن ہیئر آئل زان لے رواخ لی استعمال کے منن نہ چھو
1: بیماری غټه وی کلهګا خو علاج کول لازمی دی زکه کومګه خپل علاج پټایم اونکو نو مونږ ته نور بیماری هم پیدا کیدی شي آیا کتا سو مختلف بیمارو کی مبتلا ہے لکا تبا زکام تور زیڑی زیڑ زیڑی دما د جوڑو دردونا د گردو مسئلے د میدے مسئلے ارکن نسا یا بانج پن نو ہم اس تشریف روڑے الشفا دوا خانہ تا او د حکیم مشکور احمد صاحب نا خپل علاج کولی شے الشفا دوا خانہ شوال مارکیٹ نس ٹریفک پوائنٹ ٹانک سٹی موبائل نمبر دے 0319-5523-404
2: ریڈیو امن
3: are listening Radio Aman 88.4 Tang. Stay tuned with us.
4: Enjoy. Back-to-back music with Radio Aman 88.4 Tang.

0: बिस्मिल्लाहिर रहमानिर रहीम, अस्सलाम वालेकुम टांक, अस्सलाम वालेकुम वजीरिस्तान। आपका मेजबान आरजे अंस अख्तर आपकी खिदमत में हाजिर हुआ चाहता है और तमाम सुनने वाले बहने भाई अंकल आंटियां भांजे भतीजे मुझे जहां जहां से भी कहां कहां से भी सुन रहे हैं या सुन रही हैं उनको वेलकम जी आया नू पखेर आखले सत बिस्मिल्ला। बिल्कुल जनाब, सेहत के पैगाम में आप तमाम सुनने वालों को मैं खुश आमदीद कहता हूँ। चाहे आप टांग से सुन रहे हैं, चाहे आप मुसाफिर हैं और डेरा इस्माइल खान से हैं, या जहां पर भी हमारी ये आवाज सुन रहे हैं, आप सबको मैं खुश आमदीद कहूंगा सेहत के इस प्रोग्राम में। उम्मीद करता हूं आप सब खैर वाफियत से होंगे, जहां कहीं भी होंगे अपनी सेहत से मजे ले रहे होंगे, अपनी जिंदगी से मजे ले रहे होंगे। अल्लाह ताला आप सबको हमेशा खुश रखे, हंसते रखे, मुस्कुराते रखे और सेहत वाली जिंदगी अता फरमाए। तो बिल्कुल जनाब, सेहत का पैगाम जो कि अलशिफा दवाखाने के खसूसी ताउन से आपकी खिदमत में डेली 7 से लेकर 8 बजे तक बिल्कुल लाइव और बराह रास्त पेश किया जाता है। सो लेडीज एंड जेंटलमैन, अगर आपका कोई भी सेहत के हवाले से सवाल है, आप मोहतरम हकीम साहब से पूछना चाहते हैं, तो बिल्कुल आप हमें कॉल कर सकते हैं 0319-55-23-404 पर या 0963-511-488 पर भी आप हमें कॉल कर सकते हैं 0963-511-488 पर। सो बिल्कुल सामीन इकराम, बताते चले आज आपको, आज जुमेरात का दिन है और 8 तारीख है और इंशाल्लाह कल बरोज़े जुमा सुबह 8 से लेकर शाम 4 बजे तक हकीम सैयद मशकूर अहमद शाह साहब अलशिफा दवाखाना शवाल मार्केट नज़्द ट्रैफिक पॉइंट टांग सिटी में मौजूद होंगे और मरीजों का चेकअप वायना जारी रहेगा। सो जितनी भी बहने हैं, भाई हैं, कोई ऐसे मसले में मुबतला है, आप बीमारियों से तंग हैं, चाहे आपको कोई भी मसला है सेहत के हवाले से, इंशाल्लाह हर किस्म बीमारी का तसली बख्श इलाज किया जाता है अलशिफा दवाखाने में। और अलशिफा दवाखाने में देसी टिप के माहिर हकीम हकीम सैयद मशकूर अहमद शाह साहब तशरीफ फरमा होते हैं रोजाना सुबह 8 से शाम 4 बजे तक। सो खवातीन हजरात, आपका कोई भी सेहत के हवाले से सवाल है या आप किसी ऐसे मसले के बारे में हकीम साहब से मशवरा लेना चाहते हैं, मशवरा करना चाहते हैं, सो बिल्कुल आप ये प्रोग्राम आप लोगों के लिए है। आप इस प्रोग्राम में हकीम साहब से राबता कर सकते हैं बजरिए कॉल, SMS, PTCL नंबर पर भी कॉल कर सकते हैं। इसके अलावा जो हेल्पलाइन नंबर है अलशिफा दवाखाना का 0319-55-23-404 पर भी आप कॉल कर सकते हैं। सो बिल्कुल जनाब, दीन अलवचे सुमरा हम पुख्ताना खोयान दिवरुना जमुंगा दा प्रोग्राम अरबी चीज सासु तोलो ता हम दा प्रोग्राम सेहत पैगाम के हर खले वाया मकरान व अरबी दुन को कसासो हम दा चीरी सेहत वाली सरम मसलीवी दासे मसलीवी चिडिये सियात लजनों मुवर्त कड़ीवी और सासु मसली चिकमेदी कना न हलके जी। और बिल्कुल जनाब, दा प्रोग्राम सात से दपार दा दे प्रोग्राम के मुंग सर मौजूद भी देसी तिब माहिर हकीम हकीम सैयद मशकूर अहमद शाह साहब। बिल्कुल जनाब, दीस का लो तजर्बल रही हकीम साहब हिकमत के देसी तिब के और सासो अकबल शाह टांग के अलशिफा दवाखाने की अकबल खिदमत वर्क हुई। एड्रेस रनोट के ग्रानवाड़ विदुन को अलशिफा दवाखाना शवाल मार्केट नज़्द ट्रैफिक पॉइंट टांग सिटी। सो बिल्कुल जी, कसासो हम चेरे मसलीवी दवरुनो खयांदो दासे मसलीवी चे अगर नहल कीजी दासे बीमारी दर बदले लगे दिले दे चे डेजात लजनों में वर्त कड़ी दी आया चे सासो ब्लड प्रेशर मसला दा द मेदे मसाइल दी द दर्दो मसाइल दी द पत्री मसाइल दी। बिल्कुल जनाब, कसासो मतलब चे मसानी के कांडे भी सासो पगुर्दी के कांडे भी हर किस्म बीमारी तसली बख्श इलाज मिलावी जी ग्रानवार भी दुन को अलशिफा दवाखाना की। और दिन अलावा जनाब समुंगा नन से कम प्रोग्राम दे दा बिल्कुल लाइव और बराह रास्त से नन जुमेरात व्रज दा और 8 तारीख दाओ सुबह बरोज जुमा हकीम से वो सुबह मल 8 बजे नवाल द मकाम 16 बजे पूरे बार अलशिफा दवाखाने की मौजूद भी अलशिफा दवाखाना शवाल मार्केट नज़्द ट्रैफिक पॉइंट टांग सिटी। और बिल्कुल सी मजीद तफसीलात मालूमात दफारा आओ लाइव प्रोग्राम के कॉल दफारा SMS दफारा रकीम से अपना मशवरा खुस्तलो दफारा नंबर दूसरा नोट कही 0319-55-23-404 और 0963-511-488 बंदे हम सासु काल के वाले। तो बिल्कुल जनाब, जितने इस तरह की भेड़िया विरा सुनने पैन तो आखिरी में प्रोग्राम ही वेलकम आकसा एक दफा वाला जनाब सेहत का पैगाम तुसा सुनते पेवे या जेडा कि अलशिफा दवाखाना दे खसूसी ताऊ नाल तुहाडी खिदमत च पेश कीता पिया वेंदा है। ते इस प्रोग्राम दे विच सारे नाल मौजूद होने देसी तिब दे माहिर हकीम حکیم سید مشکور احمد شاہ صاحب جنہاں دا 30 سال تجربہ ہے پیا دیسی طب دے وچ ماہر حکیم ہیں تے تواڈے اپنے شہر ٹانگ دے وچ جڑے ہن اپنے خدمات سر انجام دیندے پئے ہیں الشفا دوا خانہ دے وچ بالکل جی الشفا دوا خانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی تو بالکل جی کوئی بھیڑیا ہین بھی راہ ہین تارے گھر وری کے ہین چھوٹے ہین جن کو کوئی ایسی بیماری مبتلا ودے ہین جن دا علاج تو سبوں زیادہ کرایا ہوئے تو اس دے باوجود ہی تو کو جڑا فاقہ ہے تارا جڑا مسئلہ ہے حل نہیں تھیندا پیا یا تو کو شوگر دا مسئلہ ہے بلڈ پریشر ہے بواسیر ہے خونی آبادی ہے تو کو گردے دی پتری ہے مسانے دی پتری ہے چاہے تواڈے جگر دے مسائل ہیں چاہے درد دے مسائل ہیں جناب تواڈے کوئی بھی مسئلہ ہوئے ہر کس بیماری دا تسلی بخش علاج کیتا پیا ویندا ہے الشفا دوا خانہ تے الشفا دوا خانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی تو بالکل جی مزید تفصیلات معلومات دے واسطے تے لائیو پروگرام دے وچ حکیم صاحب دے کولوں کوئی مشورہ گھنن واسطے کوئی نسخہ ٹوٹکا پچھن واسطے نمبر اپنے کول نوٹ فرما گھن سو 0319-55-23-404 تے نال 0963-511-488 سو لسنرز چونکہ یہ پروگرام آپ کا ہے اس میں ہم آپ کی ہی صحت کے بارے میں بات کیا کرتے ہیں حکیم سید مشکور احمد شاہ صاحب ہمارے ساتھ آن ایئر اسٹوڈیو میں روزانہ کی طرح آج بھی موجود ہیں آپ کو کوئی بھی صحت کے حوالے سے سوال ہو سکتا ہے آپ کے ذہن میں کوئی سوال ہے آپ کسی چیز کا مشورہ کرنا چاہتے ہیں کوئی ٹوٹکا کوئی نسخہ کوئی معلومات لینا چاہتے ہیں تو آپ بالکل پروگرام میں لائیو شو میں کال کے ذریعے ایس ایم ایس کے ذریعے حکیم صاحب سے رابطہ کر سکتے ہیں 0963-511-488 پر یعنی 0963-511-488 پر آپ کال کر سکتے ہیں چلتے ہیں جی صحت کے سفر کو مزید آگے بڑھائیں گے آپ کو ایک مرتبہ پھر بتاتے چلے آج جمعرات کا دن ہے اور کل بروز جمعہ صبح 8 سے لے کر شام 4 بجے تک حکیم سید مشکور احمد شاہ صاحب اپنی کلینک میں موجود ہوں گے اور مریضوں کا چیک اپ آئینہ جاری رہے گا چلتے ہیں جی حکیم صاحب کی جانب حکیم صاحب ایک مرتبہ پھر ہمارے ساتھ آن ایئر اسٹوڈیو میں تشریف فرما ہے السلام علیکم حکیم صاحب
1: وعلیکم السلام
0: حکیم صاحب کیسے ہیں
1: ٹھیک ٹھاک الحمدللہ ٹھیک ٹھاک شکر اللہ کا آپ سنائیں
0: اللہ کا شکر ہے حکیم صاحب آپ سب کی دعائیں
1: ہیں اللہ پاک ہم سب کو اپنی خیر اور اپنی حفظ و امان میں رکھے
0: آمین آمین سنائیں حکیم صاحب آج کا دن کیسا رہا آپ کا
1: ہاں انشاءاللہ کافی بہتر رہا ہے
0: چلے
1: بہرحال امپرومنٹ تو اچھی ہے آگے اللہ بہتر کرے گا
0: بالکل ایسی بات ہے سو جی سامعین کرام صحت کا پیغام آپ سماعت فرما رہے ہیں اور کل بروز جمعہ حکیم صاحب صبح 8 سے لے کر شام 4 بجے تک الشفا دوا خانہ میں موجود ہوں گے اور مریضوں کا چیک اپ آئینہ جاری رہے گا الشفا دوا خانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی سو جی حکیم صاحب پروگرام کے اسٹارٹنگ میں ہی سوال اور کالس آنا موصول ہو گئی ہیں سو ایک میسج پہلے پہلے پروگرام کا حصہ بنا لیتے ہیں کہتے ہیں کہ السلام علیکم انس بھائی حکیم صاحب کو بھی سلام
1: وعلیکم
0: مجھے یہ ارکان کی شکایت ہے آپ اس کے متعلق حکیم صاحب کو کہیں آگاہی اور علاج اور احتیاط کے بارے میں ذرا بتا دیں امیر خان جو ہے نا ٹانگ سے ہمیں سن رہے ہیں جی
1: آئی تھنک کل میرا خیال سے ہماری بہن نے بھی شاید یہ ارکان کا
0: بالکل بالکل اور ہم جواب نہیں دے
1: پائے
0: پروگرام کا ٹائم ختم تھا
1: صحیح تو اصل میں بھائی کو یہی بتانا ہے کہ یرکان یا جنڈس جو ہے یہ کوئی مستقل بیماری نہیں ہے
0: ایسی بات ہے
1: کیونکہ علامت ہے خون میں